0: Tajul tadi. Assalamu alaikum. Aliyadwa mirayas mbaddal kolli fajur tari misilisilag program ka ayaku. Ad misilisilag mihar organ me gines temda Sulaiman alayhi salam gwa haki ayaku. Program kuriya gingo sibani ashaykh Abdullah Jamil.
1: Ashaykh Ibrahim Ahmad.
2: Ad mi vahagtaka ngalgun me balalairu. Ad maang Allah insana niyamata devvani e insana imtihan kurevuma. Fahe mu'mina kunama eena maang Allah devvi niyamay. ए नियमत शुक्र वेरवान एकमक काफर कुणम ए नियम देवी फराय हंदुम नत्ताला एकलांगे मगुं एक्किबावे ए नियमतु गे बेनु नुबा गतु गे कुरमुं गेंदाने एहेम वीमा ए नियम वेगेंदानी एनागे काफर कं अबाज्वेरिकं इतुरुमु गे सबकं वमन शकरा फइनमा यशकुरु लिनफसी आदे शुक्र वेरवा मीहे कुणम फहे ए मीहा ए शुक्र वेरवनी एनागे अमिल नफसशे ade mitaga insana e devvi ni'mata shukurerum ge sabum duniyega e ni'amen ekalaangi turuko devwa e ni'amatuga baraka e lavwa adi aakhiratuga ginaguna sawaba daruma e ni'amatuge sabum ekalaangi devwa waman kafara fa in rabbi ghaniyun kareem adi ni'amata kaafirwa miha fa hem kashorun timan kaleek faan haddwa bodkure raskalaangi fudi wadigin wa deelati wanta raskalaangi ade kaafareg ge kaafarumakun ekalang zat fulang evs unikame libodi nugannawa adi ekalang zat fulang unikame libumun ekalang husturwe wadigemwe
1: ade demme ibrahim ahmad vidalu wahak kalgunus ko message itir kollanu hitan araf e namun suratu ga salisona ayatuga mang allah wahikura wafwa emi bas fulang waman kafara fa inna rabbi ghaniyun karim mang allah ga niyamat taka dekol hada kufur erwa mihegge shukurun timan kal lege faan hadwa bodkura virus kalang duru fudi wadigemwe e dire twanta ترس کلانگے اد میایت گ تفسیر گ ابن کثیر رحمہ اللہ تعالی واحدکم ودال فونی دنیا گ وا ایوس اڑکو اکلانگے اڑکا نکرکم گا ویس اکلانگے اکن تکون فدی وڑی گم وے ادی ہم اے میرم ہم اے مان دے ہوا گتو گ موسی علیہ السلام اس اکلے فانوں گ گاوم گ میہن اگتا ودال فوا کم گا ابن کثیر لی وافو اے ان تکفرو انتم وم فی الارض جميعا فان اللہ لغنی حمید माने की तेबामी हु माइन अल्लाह नुकेमंतर वियस आदि तेबामी गे इतुरु बिमुगावा एम्मे नुकेमंतर कमगा वियस माइन अल्लाह की एइन एवस कहले गेल्लुमे लिवडिगे नुवा आदि फुदिवडिगमवा हमदिलिबेगमवा श्रस कलांगे सही मुस्लिम गा रिवागमवा गुदसी हदीस फुलगा वनी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम विदाळुविय यकूलुल्लाह तआला या इबादी लौ अन्न अव्वलकुम व आखिरकुम وإنسكم وجنكم كانوا على أتقى قلب رجل منكم ما زاد في ملكي شيئا يا عبادي لو أن أولكم وآخركم وإنسكم وجنكم كانوا على أفجر قلب رجل منكم ما نقص من ملكي شيئا يا عبادي إنما هي أحصيها لكم ثم أوفيكم إياها فمن وجد خيرا فليحمد الله ومن وجد غير ذلك فلا يلومن إلا نفسه می گودسی حدیث فلگ مانے کی تیمنس کلاں التا کنے ہم کشورن تیبا میں تیرین ایم فرتو میہا فشیگن ایم فہو میہا ہمے تیبا میں تیرین انسینا جننی ادی ایمن نکی تیبا میں تیرین ایم تقوا وری ہتگے وریا فدین تقوا وری کم گا وینم وس تیمنس کلاں ملکیت ایف وس اچن اترو گن نودانے ए तिमरस कलांग अलत कुन्ने हम कशवरुन तेबामिं तेरेन एम्मे फुरतो मीहां फेशिगें एम्मे फहुमिया हमया तेबामिं तेरेन इनसिन्ना जिन्निं आदि एम्मेनकी तेबामिं तेरेन एम्मे नुलफा नुबा हितुग वेरिया फदें नुबा बय कमगा वीनामस तिमरस कलांग मिल्कियतन एव्वेस कमें उनिवे गे नुदाने तेबामिं कुरा कंतत्तकी तेबामिं नटका हिसाब बिल्लेवेने कंतत्तके एग फहुं ए कंतत्तग उजूर तेबामिं हुन्ना हमया लिबे हुट्टे रंगळ अमत कुरेफवा मीहा माइन अल्लाह हमद को शुक्र इरवा हुट्टे एनुं गतकन एमी हे गमलत हुरी मीहा एनाग अमिल नफ्स मेनवी मला मेकों एचितन गुवा हुट्टे आदे मी अल्लाह सुभानहु व तआला गे हजरतुं अलगुन मेन अंगवा फवा वार मतिवरी हुकुमतरी बसफुले मी बसफुलगा मीवा गतुं कुरीगा अलगुन मी देनने आयतु गस वा फदेन अल्लाह सुभानहु व तआला मीहकुन केमंतर उमुं आदे कलांगे काफिर उमकुं एकलांगे रस्कम फुला एवस कहले नक्से नुत उनिकम मे लिवोडी नुगडनवा एकम ए नुकेमंतर वा मीहा एग हुरीहा नुबा कमका गेल्लुमें गति एमी अलगुन दन्नो मेवलेनी मी दुनिया गति बेरु अलगुन में हितन एरी गतका माइन अल्लाह गु हुकुम फुतका सा एकलांगे